0: organic yon gole. So pasa ngati zan ngati rina nga prepare chu za just na restaurant ni za just sam shi fara dongi na zixale. Tene sumpa ve nogle ngata restaurant lengi ma zala sa yut pi masala nga ma khwens tang se kwa pata met kya mi as not dita chi che ta kwa pata met kya nga ham kya karte quantity barabar chita nu lenga ta ngata diring chicken sko nga ta ngate masala chi chik tang se na ta as kya ngate yang sabji sko ham zyada tar ghar me to masale use karte hi nahi hai bilkul ngate jakta masala chi se na ki bar bilkul karte hi nahi hai वैसे तो दांडेरे में समा काफी एवर्स होता नोले कि निर्मा निर्मे पाउडर जाना चाहिए शिक्षणों तेंदु जरिंगा तें निर्मे पाउडर आंग जावे नोले उन्ना सोलंगा तें निर्मे काऊं अ प्रिफरेशन नोले गांबू लंगा तें प्रिफरेशन नोले जैसे ना हम उसको प्रिफर करते एक आ होटल अच्छी बनो तो यो पिरंग तानोले निर्मा तानोले देखो बहुत सारे ऐसे फायदे है जिस जो कि हम अपने घर में बनाए हुए खाने और बाहर गाते जानी रेस्टोरेंट जान जाकर बिरंगाते काफी फर्क तो बोले कसले
1: بخشی جمعنا ارده ممول جرس ها انگتا داری خاص کر انگتی گاون اختانا نا انگتا گازن چگن انگتا توبچا دالا انگتا ارجین پا انگتا انگتی بالانی کنا توبندو انگتی بیا جاگر انگتا ها تولونا توبید
0: شان توبید
1: ها سبزی کوران این داری باروسک چچا مندوک دی انگتا زرباس من پو چون ما انگتی سیحتی فلر یالا اندره چی پتا دی چون ما نیان کنیس چی کیمیکال سری یا چی سمان دکتان سی
0: جلدی سو شو پی فلا
1: یا داری من دیا mewa ni kan chang ana barosik minuk
0: de ha
1: chana chingin ngin ngati seket pu ngati fila mana khazanik chimendo
0: ajuha
1: ya mana duniya ten qah chi yun ngati seket kena ngata har chiz pu thop chatuk de ha phe in ngati sari ngati seket pe kena khyung chana ngati achino monis ode ngati zan pula nak nak ma ba chingin ngin pralux ba se ngati zan pu ngati seket pe kena khyung me koshish bar go sajo dona ngata ngati disola ngati shunis thon du ki hati kana de chips in nang ya de sos packet is an zinduk ya ngati jawanun is khas kar fast food sala hotel an sos zan ki mo zinduk chana odonis mana zdo khar ki mo dang chaduk deha tera yang ferik uju sering mozret ya assalamu alaikum
0: wa alaikum assalam
2: there is a pendis this week yani nu kasatar sang mastut kek yan mazat mohammed aqilis katam
3: بسم الله الرحمن الرحيم